रिम जिम बादल बरसे रामा हो, गुन गुन गुन गुन भौरे झूमे, झर झर झर झर झर झरने झूमे, छम छम